0: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत नमस्कार।
1: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र सदाको साँझमा जस्तै आज पनि हामी तपाईँहरूको माझमा उपस्थित भइसकेका छौँ र आजको कार्यक्रमलाई पनि हामीले दुई चरणमा विभाजन गरेका छौँ र पहिलो चरणको कार्यक्रममा हामीले सुनेछौँ केही समाचारहरू र दोस्रो चरणको कार्यक्रममा हामीले तपाईँहरूले पठाउनुभएका गीत सुन्न र सुनाउन चाहनुभएका गीत सङ्गीत तपाईँहरूले पठाउनुभएका पत्रहरू र केही जानकारीहरू राखेर आजको एक घन्टा तपाईँहरूको साथमा हामी रहनेछौँ र अब भने हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ। गत बिहिबार अक्टोबर 1 आयोजित राष्ट्रिय दिवसको समारोहमा प्रमुख कार्यकारी जोन लीका च्युले विगत 77 वर्षमा चीनले हासिल गरेको ऐतिहासिक रूपान्तरणको प्रशंसा गरेका थिए। सोही अवसरमा हङकङकी प्लेलोड स्पेसलिस्टलाई खा इङले टी नायोङ अन्तर्राष्ट्रिय स्टेसनबाट शुभकामना सन्देश पनि पठाएका थिइन्। हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले बिहान 8 गोल्डेन बाउ हिनिया स्क्वायरमा झन्डा तोलन समारोह सहित जनवादी गणतन्त्र चीनको स्थापनाको 77

वार्षिक उत्सवको उत्सव सुरु गरेको थियो। सर्वसाधारणका लागि बन्द गरिएको उक्त समारोहमा विशिष्ट व्यक्तिहरू र विभिन्न गणवेशीधारी समूहका सदस्यहरूको उपस्थित भएको थियो। त्यसपछि उनीहरूलाई स्वागत समारोहका लागि प्रदर्शनी केन्द्रभित्र लगिएको थियो। स्वागत समारोहलाई सम्बोधन गर्दै लीले भने कि विगत 77 वर्षमा चिनिया राष्ट्रले उभिने, आत्मनिर्भर बन्ने र समृद्ध हुँदै शक्तिशाली बन्ने ऐतिहासिक रूपान्तरण हासिल गरेको छ। उनले उल्लेख गरे कि सरकारले रणनीति योजनाहरू तय गर्न सहरका विद्यमान सबल पक्ष, कमजोर पक्ष र अवसर र चुनौतीहरूको समग्र समीक्षा गर्दै राष्ट्रिय विकासबाट प्राप्त विशाल अवसरहरूको पूर्ण र द्रुत रूपमा सदुपयोग गर्नका लागि हङकङको पहिलो पञ्चवर्षीय योजना तयार पारेको पनि बताएका थिए। यसैबीच लाईले राष्ट्रिय अन्तरिक्ष स्टेसनमा रेकर्ड गरिएको भिडियो सन्देश मार्फत शुभकामना पठाएका थिइन् र अन्तरिक्षमा राष्ट्रिय दिवस मनाउन पाउँदाको अपार उत्साह र गर्व व्यक्त गरिन्। राष्ट्रिय अन्तरिक्ष तथा उड्डयन विकासको असाधारण यात्राको समीक्षा गर्दै लाईले भनिन् कि प्रत्येक उपलब्धिले चिनिया राष्ट्रको दृढता र कठिनाईहरूलाई चरमबद्ध रूपमा पार गर्ने महान भावनालाई प्रतिबिम्बित गर्दछ। उनले थपिन् कि मानव सहितको अन्तरिक्ष कार्यक्रममा आफ्नो व्यक्तिगत सहभागिताले उनलाई राष्ट्रिय र राष्ट्रिय शक्तिको तीव्र विकासको अनुभूति गराएको पनि बताएकी छिन्। उनले अन्तरिक्ष स्टेसनमा सञ्चालित प्रत्येक सठिक उपकरण र गरिएका प्रत्येक प्रयोगले चिनिया उत्पादन र नवीनताको गौरवलाई झल्काउने कुरा पनि उल्लेख गरिन्। लाईले हङकङ र मकाउप्रति केन्द्रीय सरकारको पूर्ण सहयोगका लागि कृतज्ञता पनि व्यक्त गरेकी थिइन् र राष्ट्रिय समर्थन नै यी दुई विशेष प्रशासनिक क्षेत्रका लागि सबभन्दा ठूलो टेवा र आधार रहेको कुरा पनि जोड दिएकी थिइन्। हङकङको वायुसेवा कम्पनी क्याथे पेसिफिक एयरवेजले सन् 2030 पछिका लागि दिगो हवाई इन्धन SAF सम्बन्धी दीर्घकालीन योजना बनाउन सरकारसँग आग्रह गरेको छ। कम्पनीले उद्योगलाई विस्तार गर्न तथा हङकङको जलवायु लक्ष्य पूरा गर्न अनिवार्य लक्ष्य र स्थिर नीतिसहितको योजना आवश्यक रहेकोमा पनि जोड दिएको छ। सोमबार मुख्यभूमि चीनका एक अधिकारीले ग्रेटर बे एरियामा दिगो इन्धनको बिक्री बढाउन अनुदानसहित थप अनुकूल नीति ल्याउन प्रस्ताव गरेपछि क्याथेले यस्तो आग्रह गरेको हो। क्याथे समूहका प्रमुख कार्यकारी अधिकृत रोनाल्ड ल्याम्स्युले उत्पादन क्षमता बढाउनु नै मुख्य चुनौती रहेको पनि बताएका छन्। उनले विश्वभर प्रयोग हुने हवाई इन्धनमा SAFको हिस्सा 1% भन्दा निकै कम रहेको पनि औलाएका छन्। हङकङका पहिला नेपाली रेस्टुरेन्ट व्यवसायी तिर्लोक विश्वकर्माको निधन। हङकङका पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी तिर्लोक विश्वकर्माको निधन भएको छ। करिब 65 वर्षको उमेरमा विश्वकर्माको हङकङ स्थित चुङकानवो अस्पतालमा सोमबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ। विश्वकर्माका परिवारका सदस्यहरू र साथीभाइहरू उनको अवस्था बुझ्न सोमबार पनि अस्पताल गएका थिए। हङकङ समयअनुसार करिब 9 बजे मृत्यु भएको डाक्टरहरूले जानकारी दिएका छन्। अस्पतालमै रहेका एक आफन्तले भने शरीरमा रगत नबन्ने ल्युकेमिया रोगबाट पीडित विश्वकर्मा लामो समयदेखि उपचार गराइरहेका थिए। नेपालमा पुर्ख्यौली घर गुल्मी रहेका तिर्लोक विश्वकर्मा ब्रिटिस गोर्खा सेनाका सन्तान पनि थिए। गोर्खा सैनिकका सुबेदारका जेठो छोरा तिर्लोकको जन्म पनि हङकङमै भएको थियो। विश्वकर्मा हङकङमा रेस्टुरेन्ट व्यवसाय

पहिलो नेपाली थिए। उनले चिम साचोईमा सञ्चालन गरेको सूर्य रेस्टुरेन्ट नेपाली खानाका लागि प्रख्यात पनि मानिन्थ्यो। विश्वकर्माका श्रीमती र एक छोरा हङकङमै रहेका छन्। ब्रिटिस सेनामा सुबेदार रहेका बाबाका जेठो छोरा त्रिलोक विश्वकर्मा हङकङको पहिलो नेपाली रेस्टुरेन्ट व्यवसायी मात्रै नभएर सुपरमार्केट र गेस्ट हाउस व्यवसायमा पनि पहिलो नेपाली थिए। हङकङकै गोर्खा हाई स्कुलबाट एसएलसी पास गरेपछि होटल व्यवस्थापन पढेर रेस्टुरेन्ट म्यानेजर बन्ने पहिलो नेपाली उनै थिए। विश्वकर्माको पहिलो व्यवसाय खुट्किलो चुङकिन मेन्सनको पहिलो तलामा बब मेहतासँगको साझेदारीमा सञ्चालन गरेको रेस्टुरेन्ट थियो। लामो समय साझेदारीमा नअताएपछि 48 चिम्साचोई मोदी रोडको भूमिगत तलामा सूर्य रेस्टुरेन्ट खोले उनले सन् 1988 सन् 90 मध्य दशकसम्म पुग्दा युलोङ काउजोवे बे सेन्ट्रलसम्म 5 रेस्टुरेन्ट 3 गेस्ट हाउस र 2 सुपरमार्केट पनि थिए उनका। हङकङ आउँदा पूर्व मन्त्रीहरू कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउबा, माधव कुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व अर्थमन्त्री भरत मोहन अधिकारी, पूर्व मुख्य सचिव विमल कोइराला लगायत अन्य धेरै मान मनितो र खानपिनको अनुभव गरेको विश्वकर्माको रेस्टुरेन्ट अहिले भने अस्तित्वमा छैन। दर्जनौ नेपाली र भारतीय म्यानेजर, सेफ, गायक, सङ्गीतकार, भिसाका हङकङ झिकाउने पहिलो नेपाली त्रिलोक विश्वकर्माको व्यवसायमा सबभन्दा माथिको सङ्ख्यात्मक अभिलेखहरूलाई अरू कसैले तोडेका छैनन् अहिलेसम्म। र यो समाचार हामीले नेपाल खबर पत्रिकाबाट लिएका हौँ। अमेरिकामा सी दम्पती चिनिया पहिरनमा छाइन प्रथम महिला पेङ भनेर अर्को समाचार रहेको छ। चिनका राष्ट्रपति सी जिनफिङ यतिखेर अमेरिकाको राजकीय भ्रमणमा छन्। उच्च स्तरीय इस भ्रमणमा उनीसँगै छन् चिनिया प्रथम महिला पेङ लियु एन पनि। लामो समयदेखि चिनको फेसन सफ्ट पावरको प्रतीकका रूपमा देखिँदै आएकी लियु यानले उच्च स्तरीय भ्रमणमा पनि आफ्नो सही पहिचानलाई निरन्तरता दिएकी छिन्। हङकङबाट प्रकाशित मिडिया साउथ चाइना मर्निङ पोस्ट लेख्छ, उनले पश्चिमी लग्जरी ब्रान्ड र लोगोभन्दा आकर्षण स्थानीय ब्रान्ड तथा आधुनिक चिनिया शैलीलाई प्राथमिकता दिँदै आएकी छन्। शरीरमा मिल्ने गरी सिलाइएको छिपा हो आकर्षक स्कार्फ वा औपचारिक तथा महिलालाई सुहाउने रङका कोट जस्ता पहिरनमा उनी रहेकी थिइन्। छिपाओ भनेको चिनमा महिलाले लगाउने परम्परागत लामो पोसाक हो जुन शरीरमा तपक्क मिल्ने खालको हुन्छ। यसलाई चोङसाम पनि भनिन्छ। गत बुधबार अमेरिकाको मेरिल्यान्ड स्थित जोइन्ट बेस एन्ड्रियुजमा विमानबाट ओर्लिने क्रममा पनि प्रथम महिला लियुआन यस्तै पहिरनमा देखिएकी थिइन्। जोइन्ट बेस एन्ड्रियुज अमेरिकाको मेरिल्यान्ड राज्य स्थित वासिङ्टन डिसी नजिकै रहेको अमेरिकी वायुसेवाको सैन्य अड्डा रहेको छ। प्रिन्स जर्जेस काउन्टीमा अवस्थित यो स्थान वासिङ्टन डिसीबाट करिब 16 दक्षिण पूर्वमा रहेको छ। राष्ट्रपति तथा उच्च पदस्थ विदेशी पाहुनाका आगमन प्रस्थानका लागि अमेरिकामा यो सैन्य अड्डा पनि प्रयोग हुँदै आएको छ। सी दम्पती बुधबार त्यही ओर्लिएका हुन् जहाँ उनीहरूलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प स्वयं उपस्थित भएका थिए। जोइन्ट बेस एन्ड्रियुजमा विमानबाट ओर्लिने क्रममा प्रथम महिला लियु यान कम्मरमा फिटिङ गरिएको खरानी रङको पोसाकमा

चिनिया शैलीको कलर र लामो स्कर्टमा छिपाओ जस्ता साना चिरा र फिक्का गुलाबी रङको स्कार्फमा देखिएकी थिइन्। ट्रम्प दम्पतिले स्वागत गर्नुअघि विमानबाट ओर्लिने क्रममा सी दम्पतिले हात हल्लाउँदै गरेको तस्विर समाचार एजेन्सी एपीले सार्वजनिक गरेको छ। श्रोता साथीहरू, सुन्दै हुनुहुन्थ्यो समाचार, र अब हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको दोस्रो चरणको

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

जब इन्फ्लुएन्जा सिजन आउँछ र स्थानीय मौसमी इन्फ्लुएन्जा गतिविधि बढ्छ, यदि हामीले समयमै हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सकेनौँ भने फ्लू हुने जोखिम बढ्न सक्छ। खोप लगाएको लगभग 2 हप्तापछि शरीरमा एन्टिबडीहरू विकास हुन सक्छ र इन्फ्लुएन्जा भाइरस संक्रमणबाट सुरक्षा प्रदान गर्न सक्छ। त्यसैले इन्फ्लुएन्जा विरुद्ध हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन हामीले चाँडै खोप लगाउनु पर्छ। सरकारको 2024-2025 मौसमी इन्फ्लुएन्जा खोप कार्यक्रम सुरु भएको छ। 50 वर्ष वा सोभन्दा माथिका व्यक्तिहरू, 6 महिनादेखि 18 वर्ष मुनिका बालबालिका, गर्भवती महिला र उच्च

जोखिममा रहेका समूहका व्यक्तिहरूको लागि यस कार्यक्रम मार्फत निःशुल्क खोप उपलब्ध छ। खोप विभिन्न माध्यमहरूबाट प्रदान गर्न सकिन्छ। अहिले नै थप जानकारीका लागि आफ्नो स्वास्थ्य सेवा प्रदायकलाई सुन्नुहोस्। सूचित सहमतिमा इन्फ्लुएन्जा खोप र कोभिड 19 खोप सँगै लगाउन सकिन्छ। इन्फ्लुएन्जा खोप र कोभिड 19 खोप लगाउनाले अस्पताल भर्ना हुने सम्भावना र बसाइको अवधिलाई कम गर्न सकिन्छ। सरकारको खोप कार्यक्रमको बारेमा थप जानकारी लिनका लागि कृपया स्वास्थ्य सुरक्षा केन्द्रको कार्यक्रम वेबसाइट www.chp.gov.hkमा जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश, र यस रेडियो कार्यक्रमलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको, र हामी आजको एक घन्टा तपाईँहरूको माझमा रहेका छौँ, रहनेछौँ। र हामीले आशा छ तपाईँहरू एकदमै सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने। र हामीले आजको पहिलो सङ्घको रूपमा राख्यौँ काफले भन्ने, र यो गीत थियो नेपाली मुभी उनीको स्वेटर भन्ने मुभीको गीत, र यो मुभी पनि एकदमै पपुलर ब्लकबस्टर नै भएको मुभी होला, नेपालमा चाहिँ चलेको मुभी। र हामीले आजको कार्यक्रममा यस्तै यस्तै मिठा मिठा गीतहरू राख्नेछौँ तपाईँहरूको लागि, र तपाईँहरूका पत्रहरू पनि हामीले प्राप्त गरेका छौँ, र केही जानकारीहरू पनि हामीले राख्नेछौँ पक्कै पनि। र सबभन्दा पहिले चाहिँ म तपाईँहरूलाई एउटा जानकारी भन्दा पनि यो एउटा घटना सेयर गर्न गइरहेको छु, र यो चाहिँ नेपालको उकेरा भन्ने न्युज पोर्टलमा पब्लिस भएको हो, र यो अहिले एकदमै पपुलर पनि छ। खासमा के भएको भन्दाखेरि चाहिँ यो जुन पाइलट र को पाइलटको झगडा फाइटको कारणले चाहिँ ठुलो विमान दुर्घटना हुन सक्थ्यो, तर यो हुन सकेन। लकिली यो घटना चाहिँ जोगिएको छ भनेर यो समाचारमा दिएको छ। यसरी असफल भयो सहकर्मीको घाँटी रेतेर विमान खसाल्ने पाइलटको प्रयास भनेर यहाँ समाचारमा लेखेको छ उकेरामा। र यहाँ लेखेको छ युएको दुबईबाट इजरायलको तेल अभिभावका लागि उडेको फ्लाइ दुबईको विमानभित्र एक पाइलटले आफ्नो सहचालकमाथि चक्कु प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेका छन्, र तर रक्ताम्य अवस्थामा पनि अर्का पाइलट र चनाखो यात्रुहरूको अभूतपूर्व बहादुरीका कारण 174 यात्रुको ज्यान जोगिएको छ। यो घटना फ्लाइ दुबईको उडान नम्बर FZ1073 भएको हो। कक्कपिटभित्र के भयो भनेको चाहिँ पाइलटहरू बस्ने ठाउँमा चाहिँ के भएको भनेर भनेको छ। विमान साउदी अरबको आकाशमा 35,000 फिटभन्दा माथि उडिरहेको बेला एक पाइलटले अर्का मुख्य पाइलट भारतीय नागरिक क्याप्टेन स्मिथ मच्छारमाथि अचानक चक्कु प्रहार गरे। आक्रमणकारीले विमानलाई नियन्त्रण बाहिर लगेर जमिनमा ठोक्काउने प्रयास गरेका थिए। उक्त क्रममा विमान 2 मिनटमै 17,000 फिट तल खसेको थियो। विमान अनियन्त्रित भएर घुम्न थालेपछि क्याबिनमा रहेका यात्रुहरू त्रसित भएका थिए, तर शरीरभरि चक्कुको गम्भीर चोट भए पनि क्याप्टेन स्मिथले हिम्मत हारेनन्। उनले अर्का आक्रमणकारी पाइलटसँग प्रतिकार गर्दै ककपिटको ढोका भित्रबाट खोलिदिए। ढोका खुल्ने बित्तिकै बाहिर रहेका यात्रु र चालक दलका अन्य सदस्यहरू तुरुन्तै ककपिटभित्र छिरे। हेडफोनको तारले बाँधेर आक्रमणकारी नियन्त्रणमा विमानमा सवार यात्री याबिन हायुनका अनुसार उनले ककपिटभित्र छिरेर आक्रमणकारी पाइलटको घाँटी च्याप्न समेत र अन्य यात्रुको सहयोगमा भुइँमा लडाए। त्यसपछि यात्रुले आक्रमणकारीलाई मल्टिमिडिया हेडफोनको तार र प्लास्टिकको डोरीले बाँध

प्रधानमन्त्रीले प्रधानमन्त्री बेन्जामिन नेताह्युले नेतन्याहुले क्याप्टेन स्मिथको खुलेर प्रशंसा गर्दै उनलाई साँचो नायकको संज्ञा दिएका पनि छन्। नेतन्याहुले भनेका छन् कि गम्भीर घाइते भएर पनि उनले लडे, ककपिटको ढोका खोलेर यात्रुलाई भित्र आउन दिए, जसका कारण 174 जनाको ज्यान चुकिएको र ठुलो विपत्ति तर्यो। विमानमा सवार अधिकांश यात्रुहरू इजरायली नागरिक थिए। साउदी अरबमा सुरक्षित अवतरणपछि उनीहरूलाई अर्को विमान मार्फत तेल अभिभ्यू पुर्याइएको छ। विमानस्थलमा उनीहरूलाई राष्ट्रिय झन्डा, बाजागाजा र आँसुसहित आफन्तहरूले स्वागत गरेका थिए। आतंकवादी आक्रमणको आशंका। विमान खसाल्ने प्रयास गर्ने पाइलटलाई पक्राउ गरी अनुसन्धान थालिएको छ। घटनाको आधिकारिक कारण अझै खुल्न नसकेको पनि इजरायलका रक्षा मन्त्रीले यसलाई जिहादी आतंकवादी हमलाको प्रयास भनेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाबारे नेतन्याहुसँग कुरा गर्दै आक्रमणकारी सम्भवतः आतंकवादी हुन सक्ने बताएका छन्। यता दुवै फ्लाइ एयरवेज एयरलाइन्सले घटनाको आधिकारिक छानबिन भइरहेको पनि जनाएको छ भनेर उकेरामा छ। र यो चाहिँ एकदमै डरलाग्दो खालको न्युज होइन। अब यस्तो खालको अब पाइलटहरू नै दुईजना यस्तो अवस्थामा भयो भने चाहिँ हाम्रो अवस्था के हुन्छ होला, हामीले इमेजिन पनि गर्न सक्छौँ। र त्यसैले पनि अब हामी नेपाल जाँदाखेरि पनि अब हुन त अब 4 घन्टाको फ्लाइट हो हाम्रो, धेरै लामो चाहिँ छैन। र अब लामो छोटो भन्दा पनि त्यो अवस्थामा चाहिँ हामी के गर्थ्यौँ होला भनेर हामीले इमेजिन गर्न सकिन्छ। त्यसैले पनि सेयर गरेको हो। र अब विशेष गरी यो इन्डियन पाइलट जो चाहिँ एकदमै आफूलाई चाहिँ अब आक्रमण हुँदाहुँदै पनि धोका खोलेर हेल्प मागे होइन, उनको चाहिँ एकदमै हिरोइक एक्सनको चाहिँ जताततै एकदमै प्रशंसा भइरहेको छ। उनलाई चाहिँ अब मैले पनि देखेको थिएँ, हिज यङ गाई, अनि त्यसपछि चाहिँ एकदमै यस्तो खालको ब्रेभ, एकदमै राइट डिसिजन गर्ने, राइट टाइममा राइट डिसिजन गर्ने चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीँ चाहिँ अब मान्छे आत्तिँदाखेरि चाहिँ अब आत्तिएर म अब राइट डिसिजन नलिएको भए चाहिँ अब त्यहाँ समाचारमा भन्दा 174 जनाको चाहिँ अब के थाहा होइन, सबैजना अब मर्न पनि सक्थे होलान्, तर उनको राइट डिसिजनले गर्दाखेरि चाहिँ सबैजना सकुशल नै अहिले अब घर फर्किसकेको पनि समाचारहरूले दिएको छ। जस्ट सेयरिङ है तपाईँहरूसँग, हामी पनि त्यो अवस्थामा आउन सक्छ। त्यही भएर चाहिँ तर अब के पनि जे पनि हुनसक्छ, हामी अब यो नै हुनुहुन्छ भन्ने चाहिँ छैन। त्यो चाहिँ एकदमै युनिक घटना भएको कारणले पनि सेयर गरेको हो। र अब नै म अर्को साङ्गीतिक कसरी तपाईँहरूको लागि राख्न चाहन्छु।

हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको संक्रमणले हुने गर्छ। एसपिभी संक्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरैजसो आफै निको हुन्छ, तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ। यौनजन्य क्रियाकलापको अनुभव भएका 25 वर्षदेखि 64 वर्षसम्म उमेरका महिलाहरूले कुनै लक्षण नभए पनि नियमित क्यान्सर जाँच गर्नुपर्छ। अति व्यस्त भएर वा महिनावारी रोकियो भनेर वा परिवारका कसैलाई क्यान्सर भएको छैन भनेर जाँच नगराउनु गलत हो। क्यान्सर जाँच तपाईँले पारिवारिक डाक्टर वा स्त्रीरोग विशेषज्ञ र स्वास्थ्य विभागबाट गराउन सक्नुहुन्छ। थप जानकारीका लागि कृपया हाम्रो 24 घन्टे हटलाइन 3166663 फोन गर्नुहोस् र सर्भिकल क्यान्सर स्क्रिनिङ .gov.hkमा भिजिट गर्नुहोस्। हामीले राख्यौँ अर्को मिठो गीत र सुस्तरी सुस्तरी भन्ने, र यो गीत पनि एकदमै मिठो छ, रमाइलो छ, होइन, मन पऱ्यो होला तपाईँलाई भन्ने लागिरहेको छ हामीलाई। र भने हामी पत्र पढ्नतर्फ

भन्न चाहन्छौँ र हामीलाई पत्र पठाउनु भएको छ मसिन्द्र लिम्बुजीले र अर्को साथीको पनि पत्र छ, पक्कै पनि पढ्नेछौँ। र सबैभन्दा पहिले चाहिँ म हाम्रो साथी मसिन्द्र लिम्बुजीको पत्र पढ्न चाहँदैछु। उहाँको पत्र एकदमै इन्साइटफुल हुन्छ, उहाँको पत्र चाहिँ अब मजाले पढ्न मन लाग्ने हुन्छ, तर अब सबैको हुन्छ, तर उहाँको चाहिँ अब विशेष गरी एउटा टपिकमा हुन्छ। गत हप्ता पनि हाम्रो सन्तोष दाईले लेख्नुभएको थियो, उहाँले चाहिँ इङ्ग्लिसमा लेख्नुभएको थियो, हामीले चाहिँ समयको मध्यनजर गर्दै समराइज गरेका थियौँ होइन। र म यो पत्र पढ्न गइरहेको छु मसिन्द्र लिम्बुजीको। उहाँ लेख्नुहुन्छ, साप्ताहिक सन्देशका सञ्चालक डाक्टर छुरासर साथै टिका राणालाई म मसिन्द्र लिम्बुकोबाट सेवारू नमस्ते भन्नुभएको छ। हाम्रो पनि नमस्ते सेवारू। अनि गएको हप्ता हाम्रो अग्रज दाजु सन्तोष गुरुङले लेख्नुभएको पत्रबाट क्लाइमेट चेन्जको बारेमा साथै नेपालमा के कस्तो यी कुराहरूबाट हल्लीखल्ली भइरहेको छ जानकारी पाउन सफल भइयो। सन्तोष दाईले क्लाइमेट चेन्जको बारेमा पत्र नलेख्नु भएको भए तपाईँहरूदेखि नेपालको कुनै व्यक्तिहरूले क्लाइमेट चेन्जको बारेमा अरू राष्ट्रलाई दोष दिँदै गरेको कुरा सुन्न पाइने थिएन होला, पाइँदैन थियो होला। सन्तोष दाईलाई मबाट सलाम छ। संसारमा वातावरणको विनाशले उत्पन्न भएका समस्या आजको 21औँ शताब्दीमा फट्को सारेको बेला विश्वकै समस्या हुन गएको छ। नेपालमा पनि राम्रो नै उन्नति प्रगति गर्दै विकासको फट्को मारेको छ नेपालमा पनि ओके। तर विकास सँगसँगै धेरै मात्रामा विनाश गरिँदै वातावरण प्रदूषण गरेको लेखाजोखा बुद्धिजीवीहरूले नेपाल सरकारबाट कानुन बन्द गरेकै थिएन। सानो होस् वा ठुलो, कुनै औद्योगिक कारखानाबाट सुरु भएको हरित ग्यास उत्पत्तिले प्रकृतिको नियम चक्र नै फेरिएको छ। जलवायु परिवर्तन हामी मानव अस्तित्व उपर मात्र नभएर हिमाल पहाड तराई खोला नाला पशुपन्छी र वनस्पतिमा पनि चुनौती बनेर खडा भएको छ। नेपालको प्रकृतितिर प्राकृतिक संस्कृतिलाई मासेर परिवर्तनको विकास गर्नु खोज्नु जिम्मेवारी नबोक्ने विरोध मात्र गरी हिँड्ने बुद्धिजीवीहरू नेपालमा कम छैनन्। आजभोलि गाउँ गाउँमा प्रगति गर्दै विकासको फड्को मारिरहेको छ, तर विकास सँगसँगै धेरै विनाश भएको कुराहरू हिजोको आकस्मिक दुर्घटनाले गर्दा बुझ्न सफल भइरहेको छ नेपालमा। तर अरू राष्ट्रको क्लाइमेट चेन्ज भएर तिब्बत र नेपालको सिमाना नजिक भएको ताल पोखरी भत्कनु साथै बाढी पहिरो जानुमा उनीहरूको कुनै दोष छैन, अरू राष्ट्रलाई दोष दिनु उचित होइन कि जस्तो लाग्छ। यस्तै सानोतिनो कुराले गर्दा हाम्रो राष्ट्रलाई नै हानि हुन नसक्ला भन्न सकिँदैन। लेख्न धेरै मन थियो तर यो बारेमा र साप्ताहिक सन्देशको समय ख्याल गर्दै बिदाबारी लिन चाहन्छु। फेरि पनि सन्तोष दाईलाई मेरो सलाम, गड ब्लेस यु, शुभरात्रि सेवारो भनेर लेख्नुभएको छ हाम्रो मसिन्द्र लिम्बुजीले। र धन्यवाद तपाईँको पत्रको लागि मसिन्द्र लिम्बुजी। र तपाईँले भने जस्तै हामी पनि अलवेज हुन्छ नि, म चाहिँ के भन्छु भने म पनि जहिले पनि यो जुन नेपालमा विकास विकास विकास भनेर बाटोलाई घर घरमा पुर्याउनु नै विकास तान्नु नै यो गलत हाम्रो यो सोच हो भनेर मैले चाहिँ जहिले पनि एडभोकेट गरिरहेको हुन्छु। किनभने घरमा बाटो पुर्याउँदाखेरि चाहिँ अब यो बाटो खन्दाखेरि चाहिँ सबै जुन अब यो इको सिस्टम नै यसले खलबल गराइदिन्छ, जुन चाहिँ चेन्ज इम्ब्यालेन्स गराइदिन्छ, जसको कारणले चाहिँ अब पहिरो जानेदेखि लिएर यस्तो अचानक अब अस्तिको जुन भोटेको सीमा रसुवामा गएको चाहिँ सायद अब त्यो त्यसको स्टडी हुनैपर्छ होइन, के कारणले गयो, कहिलेदेखिको यो क्लाइमेट को इमिटेसनले गर्दाखेरि चाहिँ यो भएको हो भन्ने कुरा चाहिँ यो एकदमै माइक्रो लेभलमा स्टडी गर्नुपर्छ। र यो चाहिँ अब हाम्रो नेपालले मात्र गर्न सक्दैन र सबै देशको एकदमै विकसित देशहरू जस्तो चिन होइन, अब हाम्रो छिमेकी देश, अनि त्यसपछि चाहिँ अमेरिका, अब जो चाहिँ अब भन्नाले चाहिँ हामी चाहिँ अब अहिलेको अवस्थामा चाहिँ भिक्टिम हो हामी होइन, एकदमै भिक्टिमाइज भइसकेको र हामीमा एकदमै हामीले ठुलो लस गरिसकेको अवस्था छ। र यो बेलामा चाहिँ अब यो कसरी भयो अर्को पनि

सक्छ भनेर चाहिँ हामीले आफैले इनिसिएट गर्नुपर्छ जस्तो लाग्छ मलाई, किनभने अब हामी आफै भिक्टिम हो, फेरि भयो पनि भयो भने पनि हामी नै आफै हुन्छौँ। त्यस कारणले चाहिँ आफ्नो हुन्छ नि आफ्नो ठाउँ आफ्नो देशलाई राम्ररी सुरक्षित राख्नको लागि चाहिँ हामी आफ्नै इनिसिएट गर्न जरुरी छ। र यो चाहिँ अब देशको देशको स्तरको नेगोसिएसन हुन जरुरी छ, कोलाबरेसन हुन जरुरी छ। अनि त्यसपछि चाहिँ हामीले चाहिँ कसरी आफ्नो लसलाई चाहिँ कम गर्न सकिन्छ। अब यो त लस गइसक्यो, अब हामीले यो चारौँ मान्छेहरू अझै मिसिङ छन्। अनि अब मिसिङ भनेको चाहिँ अब अलरेडी उनीहरू चाहिँ अब यो अस्तिको पहिरोले गर्दाखेरि, बाढी पहिरोले गर्दाखेरि चाहिँ अब लस भइसक्यो उनीहरूको लाइफ चाहिँ। अब कुनै अब अहिले चाहिँ अब कुनै म्याजिक होला जस्तो पनि लाग्दैन। र हजारौँ मान्छे मिसिङ छन् र अहिलेसम्म चाहिँ करिब 1500 जनाको चाहिँ अब डेड बडी नै अब पाइसकेको अवस्था छ, होइन। यो लस चाहिँ हाम्रो लागि एकदमै ठुलो लस हो र अनबियरेबल लस पनि हो। र हामीले चाहिँ अब यत्रो लस गरिसकेपछि चाहिँ हामीले पाठ सिक्नुपर्ने हुन्छ, लेसन लर्न गर्नुपर्ने हुन्छ। किनभने अब यस्तो भोलि अब किन अब हाम्रो नर्दर्न रेन्जमा हाम्रो माथिल्लो अब हिमाली एरियामा अब यो चाहिँ अब सबै हिमालहरू रहेको छ, ठुल्ठुलो हिमालहरू हाम्रैमा रहेको छ। त्यसको चाहिँ अब त्यो ग्लासियरको कारणले भोलि यस्तो नहोला, ग्लासियरले गर्दाखेरि चाहिँ भन्न सकिन्न। त्यस कारणले चाहिँ अहिले नै एकदमै हाम्रो लसलाई जोगाउनको लागि चाहिँ हाम्रो गभर्मेन्टको तर्फबाट चाहिँ ठुलो भूमिका खेल्नुपर्ने चाहिँ हामीलाई लाग्छ, तपाईँले भने जस्तै। र सानो सानो कुराहरूमा पनि हामीले कन्ट्रिब्युसन गरिरहेका हुन्छौँ, जस्तो अब हामी पर्सनल रूपमा पनि हामीले कति कुराहरूलाई चाहिँ अब त्यति साह्रो ख्याल गरिरहेका हुन्नौँ, तर अब सानो सानो कुराहरूले पनि जस्तै अब हामीले अस्ति पनि सेयर गऱ्यौँ, होइन, हामीले हाम्रो अफिसमा चाहिँ प्रिन्टिङ कम गर्नको लागि प्रिन्ट गरेर धेरै कपिजहरू हार्ड कपिजहरू पढ्नु भन्दाखेरि चाहिँ हामीले इलेक्ट्रोनिक मिडियाबाट भनेको चाहिँ ई प्लेटफर्मबाट चाहिँ हामीले त्यो पढ्न सकिन्छ पेपरहरू बुकहरू भनेर चाहिँ हामीले कम गर्दै गरेका छौँ, जसले गर्दाखेरि चाहिँ लङ टर्म भन्नाले लङ टर्म भन्दा पनि इन्डाइरेक्टली चाहिँ हामीले यसरी सपोर्ट गर्न सकिन्छ भन्ने चाहिँ हो। र धन्यवाद तपाईँको पत्रको लागि, र हाम्रो सन्तोष दाले पनि एकदमै धेरै धन्यवाद तपाईँको यो अस्तिको पत्रको लागि। र अब नै हामी अर्को मिठो गीत राख्न चाहन्छौँ, र यसपछि पनि हामीसँग अर्को पत्र रहेको छ, पक्कै पनि लिएर उपस्थित हुनेछौँ।

वर्किङ फ्यामिली अलावेन्स स्किम WFA-मा आवेदन खुल्ला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घण्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आमदानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा 1/4 भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जसअनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलावेन्सको आवेदन गर्न आवश्यक पर्ने आमदानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFA को वेबसाइट www.wfa.gov

0: www.tvi.org.nz मा भिजिट गर्नुहोस् वा 2558-3000 मा फोन गर्नुहोस्।
1: मौसमी इन्फ्लुएन्जा, COVID-19 र अन्य श्वास प्रश्वास सम्बन्धी रोगहरूको रोकथाम। यस मौसममा सतर्क रहनुहोस्। इन्फ्लुएन्जा, COVID-19 र अन्य श्वास प्रश्वास सम्बन्धी रोगहरूको जोखिम अझै कायमै रहेको छ। व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुहोस्। खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो मुख र नाकलाई टिस्यु पेपरले छोप्नुहोस्। तरल साबुन र पानीले हात धुनुहोस् र कम्तीमा 20 सेकेन्डसम्म राम्ररी रगड्नुहोस्। अस्वस्थ महसुस गर्दै हुनुहुन्छ, मास्क लगाउनुहोस् र तुरन्त चिकित्सकको सल्लाह लिनुहोस्। हरेक वर्ष खोप लगाउनुहोस्। जति छिटो लगाउनु भयो त्यति नै राम्रो हुन्छ। उच्च जोखिममा रहेका समूहहरू आवासीय हेरचाह केन्द्र, रेसिडेन्सियल केयर होम्समा बस्नेहरू, 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकहरू, 50 देखि 64 वर्ष उमेरका दीर्घ रोगी रोग भएका व्यक्तिहरू, 6 महिना वा सोभन्दा माथिका रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू र गर्भवती महिलाहरूले समयमै COVID-19 बुस्टर खोप लगाउनुहोस्। थप जानकारीका लागि सेन्टर फर हेल्थ प्रोटेक्सन को वेबसाइट www.csp.gov.sk मा जानुहोस्। श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झिन चाहनुहुन्छ, परिवारहरूलाई सम्झिन चाहनुहुन्छ र आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नका लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ, पोस्ट बक्स नम्बर 70200 र तपाईँले हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। इमेल ठेगाना छ nepalireadio@rdhk.sk र हामी भने आजको यस कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ र बिदा हुनुभन्दा पहिले मैले आजको अन्तिम पत्र पनि लिन गइरहेको छु। यो छोटो मिठो पत्र छ, हामीलाई पठाउनु भएको छ साथी राई गौतमजीले र उहाँ लेख्नुहुन्छ, थ्याङ्क यू टिकाशिष, थ्याङ्क यू फर रिडिङ माई लेटर। सर्वप्रथम त म सबै हङकङवासी नेपालीहरूलाई मुन फेस्टिभलको शुभकामना दिन चाहन्छु र अन्त्यमा सज्जन राज वैद्यको हवाई जहाज गीत डेडिकेट गर्न चाहन्छु फर अस्मिता गुरुङ र राई गौतम र उहाँको नम्बर छ 1590025 ताइलाम भनेर लेख्नुभएको छ। थ्याङ्क यू राई गौतमजी तपाईँको छोटो मिठो पत्रको लागि। र अब भने हामीसँग खासमा सज्जन राज वैद्यको सङ चाहिँ छैन किनभने हाम्रो यो हामीले नयाँ नयाँ गीत लिएको यो फाइल नै हाम्रो कता गयो होइन, हामीसँग यो गीत नभएको कारणले चाहिँ म अर्को सङ तपाईँको लागि र साथी अस्मिता गुरुङको लागि विशेष गरी राख्न चाहन्छु। यो चाहिँ मनिला सोताङ र उदय सोताङको स्वरमा रहेको गीत छ, आधी बाटो हिँडेपछि भने, र यो गीत पक्कै पनि मनपर्छ होला भन्ने लाग्छ मलाई। र यो गीत तपाईँहरूका माझमा राख्दै म भने रेडियो कार्यक्रम साप्ताहिक सन्देशको तर्फबाट बिदा माग्न चाहन्छु र यति यो गीत सुनेर इन्जोय गर्नु